اپنی کمائی کا بدھانا پا کے پھیج گیا جنا جنا والا ایمن آباد اور روڈ جنا گرو نے وچائی کی داس نے سکی درکر کی ہے پاکستان تو ضلع آ گیا تو پیاری داس پنڈت ویک روپے روڈ سن پر جنا روڈا اسے ٹھاکر کے پاتشاہ جی نے سماجی لگائی جی انہوں ہاتھ لاؤ تو ریکو ورگی روڑا کی تو کری مٹھائی پھر پائی گئی تپسیا کیونکہ سانو تپسوی بنا سی سانو سنت سپاہی بنا میرا سپاہی سنت بھی بنا جتنے راج پال اتنے یوگ بھی دینا اس واسطے مالک نے پہلا آپ بڑے پار ہر مہان کیونکہ کر کر دے جا کے پیغام دے دنیا واحد نال جوڑنا بابا جی بچن کرتے سن باری کہنے واسطے نہیں یہ کمائی کر کے دنیا نو دے گرو نے پہلا آپ کمائی وڈے بابا جی ایک بار شملے تو اوپر کفری ایک جگہ اتنے پہنچے پورو ماچی کا سماگم آیا جس طرح اج پاٹا والی پورو ماچی تو اس وجہ سے لہر خیال آیا چلو بابا جی کے دربار چاہیے پر کفری پہنچے ہور بھی سنگت دلی تو ڈیرا تم لاہور چنگ مٹیاں ہور کتاب شملے دیا سنگت اتنے پہنچی رات دیوان لگا مہاراجا پٹیالہ ساری سیوا بابا جی نے انہوں نے سنبھالی ہوئی بڑی سنگت ہوئی رات ایک دو بجے سمارتی ہوئی امرت ویلے پیٹ کی سنگت تو اس ویلے ہجوری راجی سن پائی صاحب پائی سنتا جس طرح اج کل بابا جی نے ہجوری راجی پائی صاحب پائی شیر وہ کدھر باہر نہیں وہ تو اتنے ہی سن گرو نانک کے پاتشاہ جی حاضر حال جان کے صاحبان کیرتن دوارا حاضری بھر کے کیرتن سنا کے انہوں نے چیٹھی پرسوں چوتھ پائی بڑی مہر کی انہوں نے بخشا کی تھی پیاری خاص کر تو اج کل جس طرح ہجوری راجی بھائی صاحب بھائی شیر اس ویلے بھائی سنتا سنگی راجی امرت ویلے کیرتن ہوا پور ماشی تو دوسرے دن ہاؤ کس کول گھمایا گرمکڑی نے گری یہ اس کو مریاد ہے پور ماشی تو دوسرے دن یہی کیرتن بڑے بابیا کو لے کے اتنا آنند بنیا کیرتن کا کہ راج ماتا اتنے پربھاوت ہوئے آپ سنگت چوٹ کے باہر آ کے سات سنگت جوڑے جا رہے گرمکری دے گئی کیرتن کا بھوگ پایا حکم ہویا خیم خان تھی شبد کی حاضری پر کیرتن آرم کیتا شبد پڑیا کوئی آن ملا رہے میرا پریتم سے آیا ہاں تس پہ آپ بچائی درشن ہر دیکھ کے کرپا کرے تو ستگر میلے ہر ہر نام سے جی سکھ دے تو تجھے ارادی دکھ بھی تجھے پہ آئی جی پک دے تو ایک ہی راجا دکھ بھی سوکھ بنائی ترمت کاٹ کاٹ سب ارپی اگنی آگ جلائی پکا پھیری پانی سوا جو دے سب سنگم جڑی امرت ویل ایک وقت بابا جی براگ لگا کے جڑے سن اکال پر یہ سویرے سکھ پڑی بابا جی نے براگ لگا کہنے لگے بھائی جی کی پڑے غریب نواز پکا پھیری پانی سوا جو دے بابا جی کہنے لگے کدے پکا پھیریا بھی ہے کہ ایویں پڑی جانے کدے سنگت واسطے پانی دھوئے ہاتھ جوڑ کے کہنے غریب نواز ابھی تو پنکھیاں پڑھیں گے بابا جی کہنے لگے جب عمل نہیں کیا تو سانو کس طرح اپدیش کر سکتے
अतिनी विजया की कृपा प्यारी सात संगत संत महाराज संत सुजान जी सारा जन उन्होंने पिता जी का जोड़ी वाला सिंह वाजे तो उठा मन च बड़ी निराशा हुई। बाबा जी की प्रसन्नता लैन वास्ते आए उल्टा लिया जी किसी गुरमुख ने कहा कि उदास ना हो क्योंकि बाबिया की ताड़ना ही ताड़ना महापुरुषों को ताड़ते हैं जी उन्होंने कुछ देना मातुरुष बच्चे कुछ कहता है जी इन्हू लहर बढ़ाना होता है कुछ उपराला करो सोचिया कि पक्षे का समर्थन क्योंकि उससे बड़ी ठंड होती ख्याल आया भी पानी ले पर पानी बड़ा नीवा चश्मा बड़ी दूर उतों स्नान करके ही मसा उपर चढ़िया जाए कोशिश की थी प्यारी सिर के उसे तीन चुप ने सारा सारा सिर के कनस्तर चश्मे से पौधे पानी भर लिया चढ़ाई चलनी शुरू कर दी बड़ा सा चढ़िया आखिरकार जिसे ऊपर आए तो बाबा जी भी नितनेम तो बाद बाहर निकले चिट्टे दुध वर्गे बस्तर चिट्टा दुध वर्गा दाड़ा मस्तक से रबी दूर नेत्रा च रबी मस्ती बाबा जी कह रहे हैं दास जैसे सारा जत्था पानी लैके उपर पहुंचे बाबा जी ने दूर ही वेख्या मस्करा बाबा जी मुस्कुराहट निकली बड़ी बस्ती नेड़े आए कह लगे रख दो जे तेरे पानी दे तीर रखे तो कह लगे कोई नहीं थके होंगे नहीं गरीब नवाज भावे थक गए पर फिर भी नहीं किया बाबा जी प्रसन्नता आए कह लगे कोई नहीं भावे एक तीर लिया जे हूं पंक्ति पढ़ जोगे तो बन गए आपको शरीर बाबा जी कह लगे बाणी कह मत कह असर थोड़ा होंगे कमाई करके कहो दसर पूर रसना का बोलिया कन्ना तक रह मन से जाके कदे नहीं मन का बोलिया या मन से जाके वह तो बाबा जी इतना बंद कर कहते सर भाई कमाई करके दुनिया इतनी महान कल बाबा जी ने तपस्या की शरीर से निर्बल हो गया लकड़ी दिया घोड़ियां बना के फड़ के बाबा जी सारी सारी रात खड़ोत करी इतने ही बस ने फिर केस बन गए क्योंकि इस शरीर में दर्द हो गए किधरे सौ ना जाए तो इतनी महान धारना करी एवं तो दुनिया ने पूजी बाबा जी ने क्योंकि बाबा जी ने धन गुरु नानक की पूजा की है इस वास्ते जन नानक सतगुरु पूजिया तिन हर पूज अज मेरे धन गुरु नानक ने महान तपस्या की भारी करी तपस्या बड़े भाग हरियों बनाई भाई साहब भाई गुरुदास जी ने इधर बाबा पहला खचखंड नानक नाम करी नाम का खजाना लिया प्यारे साधे वास्ते बाबे ने ते नाम करी की निम्रता निम्रता सब तो वही है बाबा देखे ध्यान सर जनती सब पृथ्वी आई बाजो गुरु गुबार है कभी सुनी लुकाई बाबे पेट बनाया उदासी की रीत चलाई फिर दरिया शोधन तरत नाम का खजाना ये जरा दुष्टी रिड़ के सारा गुरमुख कट के सतगुरु सच्चे पातशाह दुनिया को मिलने वास्ते तुर पे फिर किस तरह घर घर के जाके बख्शा दीदिया और पिछावा ने दिवाने बेनती करा तो आप पहली आप धन हो वे पाठों वाले हो गुरमुख मारी पाए कि प्यार रात चले गए अमृत वेले एक खास बख्शी दर्शन एक खास हंस दर्शन कल जो भी आरत की चादर ला के हंस उडारियां मार के आप सहबान सत्खंड भी जुड़े हो देवते बने तुम सारे देवते देवता कौन होंगे जिरा देवते वाले कम कर राक्षस कौन होंगे जिरा राक्षस वाले कम कर पर दास कितने भक्ति बढ़ाए गुरु अपने दिहाड़ी सदवार जिन मानस से देवते की ये तरफ न लगी तो आओ यही हिसाब से सतगुरु नानक देव पातशाह सुनिया का पवित्र पावन दिन में बख्श करो सर जी इसे तरह आप देख सकना